0: سات سال ہوگی اور میکسیمم جو فائن ہوگا وہ 10 کروڑ ہوگا. تو یہ مین اس بل کی پراودھان ہے. یہ تو ہو گیا کہ آپ نے پنشمنٹ بڑھا دی, لیکن صرف پنشمنٹ بڑھانے سے کچھ نہیں ہوتا. ہمیں پتا ہے کہ کیسز لمبت رہتے ہیں لمبے لمبے سمے تک. اس کو ٹھیک کرنے کے لیے اس بل میں ایک امپورٹنٹ پراودھان جو مجھے لگتا ہے وہ یہ ہے کہ تمام اسٹیٹ گورنمنٹس اور یونین ٹیریٹریز کو یہ پاورز دے دی گئی ہیں کہ وہ کسی بھی کورٹ آف سیشنز کو اسپیشل فاسٹ ٹریک کورٹ گھوشت کر سکتے ہیں اس قانون کے تحت درج معاملوں کو نپٹانے کے لیے. اور یہ بھی کہا گیا ہے کہ جتنی بھی پروسیڈنگز ان معاملوں میں ہوں گی وہ ہر دن ہوں گی, ڈے ٹو ڈے بیسس پر چلے گا ٹرائل, اور ٹرائل 3 مہینے میں کمپلیٹ ہوگا فرام دا ڈیٹ آف فائلنگ آف چارج شیٹ. تیسرا جو امپورٹنٹ چیز ہے, انہوں نے یہ بھی کہا ہے کہ سینٹرل گورنمنٹ کو بھی امپاور کر دیا گیا ہے کہ جب جب ایسا کوئی بڑا معاملہ آئے نظر میں تو امیجیٹلی اسپیشل ٹاسک فورس کا گٹھن کر کے اس ایس ٹی ایف کو یہ مینڈیٹ ہوگا کہ آپ نے 2 مہینے میں انویسٹیگیشن پوری کرنی ہے. ابھی کیا ہو رہا ہے نا, سسٹم میں مسٹرسٹ اس لیے پیدا ہو رہا ہے کیونکہ لمبت بہت ہیں کیس. آپ قانون لا کر سسٹم کو پریورتت نہیں کر سکتے. آپ کو قانون کو عملی جامہ پہنانے کے لیے جو سسٹمز چاہیے وہ بھی کریٹ کرنے پڑیں گے. میرے حساب سے بڑا چیلنج جو سرکار کے سامنے آئے گا وہ فائنانسز کا آئے گا.
1: اچھی بات کہی ہے کہ پچھلے قانون سے کس طرح یہ قانون بدلا ہوا ہوگا, ادھک سخت ہوگا. یہاں پر سب سے مہتوپورن یہ ہوتا ہے کہ ایک معاملہ شروع ہوا, اور عام طور پر یہ معاملے دم توڑ دیتے جب پختہ ثبوت نہیں رکھے جاتے. وہاں پر کیسے کہہ لیں کہ اس پرکریا کا دھیان رکھا جائے گا, یعنی عدالتیں بن گئی. جیسے ابھی یدی حال کا ایک معاملہ لیں تو اس میں جس ویکتی کو آروپی ٹھہرایا گیا اس کے ورودھ فی الحال کوئی ثبوت نہیں ملنے سے وہ چھوٹ گیا. تو وہاں پر کیا ہو سکتا ہے, کیا ہونا چاہیے؟
0: اس میں مجھے لگتا ہے کہ پروسیکیوشن کی بہت بڑی بھومکا ہے کہ پبلک پروسیکیوٹر جو اپوائنٹ ہوتا ہے ایسے کیسز میں وہ کتنا لائق ہے, وہ کتنے اچھی طریقے سے آرگیو کر سکتا ہے میٹر, اور جو پولیس انویسٹیگیشن ہے وہ کتنی کوئکلی فورینسک ایویڈنس گیدر کر سکتی ہے, کتنی جلدی ڈیجیٹل امپرنٹس کو دیکھ سکتی ہے, کیونکہ لیکیجز تو اب ڈیجیٹل مادھیم سے ہو رہے ہیں. ہم سب جانتے ہیں کہ سارا کا سارا ایگزام آن لائن ہے, تو اس سے کیا ہے, سائبر سیکیورٹی چیلنج ہے. مجھے ایسا لگتا ہے کہ سرکار کو یہ سوچنا ہوگا کہ جو اسپیشل ٹاسک فورس گٹھت کیا جائے گا ایسے کرائمس کو انویسٹیگیٹ کرنے کے لیے, اس میں آپ کو ایکسپرٹس بھی کو آپٹ کرنے پڑیں گے. اب یہ جو وقت ہے, یہ جو زمانہ ہے, اس میں کنونشنل پولیسنگ میتھڈ سے آپ کرمینل گینگز کو نہیں ہینڈل کر سکتے. آپ کو بہت ہائی لیول کی ایکسپرٹیز ہر سیکٹر میں چاہیے.
1: یہاں پر میں آپ کا دھیان آکرشت کرنا چاہوں گا کہ اس دشا میں این ٹی اے کیا کر رہی ہے, اور کس روپ میں اپنے آپ کو پیشیور بنانے کے لیے پیشیور لوگوں کی صلاح لینے کی یوجنا بنا رہی ہے.
0: انفیکٹ پرسوں ہم نے دیکھا کہ سرکار نے ایڈورٹائزمنٹ کے مادھیم سے نئے پوسٹ گھوشت کیے ہیں نیشنل ٹیسٹنگ ایجنسی میں. انہوں نے یہ کہا ہے کہ نیوکتی کے لیے اب 4 جنرل مینیجرز بلائے جائیں گے. ابھی کیا ہے, ابھی جو سٹرکچر ہے بہت سینٹرلائزڈ ہے, جیسے سب سے اوپر ایک چیئرمین ہے, اس کے نیچے سی ای او ہے. تو لیکن اب ڈی سینٹرلائزڈ سٹرکچر بنانے کی بات ہو رہی ہے. اس کے ساتھ ہی سنگھ لوک سیوا آیوگ کے جو پرتیبھا سیتو پورٹل کے مادھیم سے 16 یوا پیشیوروں کو بھی بھرتی میں شامل کیا جائے گا. ان کی بھرتی کی پرکریا بھی شروع ہو گئی ہے. این ٹی اے نے ایک بیان میں یہ بھی کہا ہے کہ یہ اپائے ایجنسی کے جو سنستھاگت پنرنرمان کی دشا ہے اس کے لیے ہیلپ کریں گے.
1: یعنی شوتاؤں, کل ملا کر سرکار ہر استر پر پریاس کر رہی ہے کہ ہماری جو راشٹریہ پریکشائیں ہیں یا راجیہ استر کی پریکشائیں ہیں ان پریکشاؤں کی سوچتا سنشچت کی جائے, اور اس کے لیے جس طرح تکنیک بدل رہی ہے, تکنیک حاوی ہو رہی ہے, اس کے ندان کے لیے جو ہمارا ویدھانک ڈھانچہ ہے اس میں ویسے ہی دکش پیشیوروں کی نیوکتی کی جائے. یہاں پر ادیتی جی آپ نے کہا کہ اسے ویدھانک سوروپ دیا جائے گا, ڈھانچہ تیار کیا جائے گا, کس روپ میں پریورتن ہوتا دیکھ رہی ہیں آپ وہاں اس استر پر؟
0: دیکھیے, پریورتن کتنا ہو پائے گا وہ وقت بتائے گا, لیکن جو امپورٹنٹ اور پازیٹو سگنل اس وقت ہے وہ یہ ہے کہ پریورتن کی دشا میں سرکار نے ایک مہتوپورن قدم اٹھایا ہے. یہ جو لڑائی ہے منوج جی, یہ بہت لمبی ہے, اور یہ جو پیپر لیک کا معاملہ ہے, یہ صرف پیپر لیک کا معاملہ چیٹنگ سے لنک کر کے نہیں آپ دیکھ سکتے. اس کا ایک بہت بڑا امپیکٹ ہوتا ہے اسٹوڈینٹس کے مائنڈ پہ, بٹریئل آف ٹرسٹ ہوتا ہے. آپ سب جانتے ہیں کہ مڈل کلاسز بچہ پیدا ہوتے ہی پیسہ جمع کرنا شروع کر دیتی ہیں کہ دیش میں اچھے ایجوکیشن میں یا اچھے کالج میں اگر بچے کی بھرتی کرانی ہے تو اسے اچھے اسکول میں بھیجنا ہے, اس کی ایک کاسٹ ہے. اچھی کوچنگ دلانی ہے, وہ کتنی ایکسپینسو ہے ہم سب جانتے ہیں. उसके बाद कोई गारंटी नहीं है कि बच्चे को सीट मिलेगी। यही वजह होती है कि बच्चों की इमोशनल और साइकोलॉजिकल वल्नरेबिलिटी पर ये ऑर्गेनाइज्ड क्राइम ग्रुप्स फीड करते हैं।
1: थोड़ा इसे और विस्तार देकर बताएं कि सिस्टम में बदलाव किस तरह का और उसका इम्प्लीमेंटेशन किस रूप में।
0: मेरा जो व्यक्तिगत मानना है वो ये है कि एग्जामिनेशन सिस्टम तब फूल प्रूफ हो सकता है जब उसमें ग्रेडिंग हो। ये प्रामाणिक है। आप देखिए कौन कौन से एग्जाम्स, कॉम्पिटेटिव एग्जाम्स हमारे देश में हैं, जिनमें या तो आप बिल्कुल नहीं सुनेंगे कि लीक हुए हैं या बहुत नेग्लिजिबल हुए हैं। जैसे आप यूपीएससी का एग्जाम देखिए, वो कभी क्यों नहीं लीक होता।
1: बिल्कुल,
0: आप उस मसौदे को समझिए।
1: आर्म फोर्स हैं, उनके
0: आर्म फोर्सेस के लीक नहीं होते। आप और भी समझिए, जब से आपने आईआईटी एंट्रेंस एग्जामिनेशन को ग्रेडेड बना दिया है, जैसे पहले क्या होता था कि एक ही एंट्रेंस एग्जाम होता था, AIEEE। मुझे आज भी याद है 2011 में एक बहुत बड़ा पेपर लीक हुआ था जिससे बहुत सारे बच्चे बहुत त्रस्त हुए थे। उसके बाद ये सिस्टम शुरू हुआ कि किस तरीके से एग्जामिनेशन सिस्टम को इम्प्रूव किया जाएगा। आप जानते हैं पहले JEE मेन कंडक्ट होता है, उसमें एक पर्टिकुलर लेवल के बच्चे जो टॉप 25% आते हैं उनको मौका मिलता है IIT में जाने का। उससे होता क्या है, जब आप ग्रेडेड एग्जामिनेशन सिस्टम बनाते हैं कॉम्पिटिशन के लेवल पे, आप डिसइंसेंटिवाइज करते हैं कि बच्चे पैसा देके पेपर खरीदें। क्यों? क्योंकि पहले लेवल पर आप निकल जाएंगे, कोई गारंटी नहीं है। जब कोई गारंटी नहीं है तो कोई इंसेंटिव नहीं है पैसा देने का, तो आप डिमांड और सप्लाई के साइकिल को तोड़ सकते हैं ग्रेडेड सिस्टम में। सिमिलरली यूपीएससी में तीन लेवल्स हैं। सबसे पहले आप जानते हैं कि प्रिलिमिनरीज होते हैं, उसके बाद मेन्स होते हैं, उसके बाद इंटरव्यू होता है। किस किस लेवल पर कोई लीकेज के लिए पैसे देगा। सो ये एक सिंपल, इजीली डूएबल एक फॉर्मूला है। जो AIPMT का एग्जाम भी पहले ग्रेडेड होता था, उस वक्त लीकेजेस मुझे लगता है कम होते थे। जब से आपने सिंगल एग्जाम बनाया है, ये जो NEET UG है, आपने जब से इसको सिंगल एग्जाम बनाया, 22 लाख बच्चे बैठते हैं। 500 सिटीज में होता है, जिसको कहते हैं बहुत बड़े स्केल पर ये एग्जाम होता है। 22 लाख बच्चों को एक साथ टेस्ट करना और उनको एक ही विंडो में MBBS की सीट देना, थोड़ा सा मुझे लगता है कि अगर हम ग्रेडेड एग्जाम करेंगे NEET UG को, जैसा कि पहले होता था दो लेवल्स पर, पहले स्क्रीनिंग और फिर सिलेक्शन, तो शायद ये लीकेजेस का इंटेंसिटी कम होगा। ये प्रामाणिकता से मैं इसलिए कह सकती हूँ क्योंकि मैंने ऑब्जर्व किया है।
1: अच्छा, कुछ राज्यों की ओर से इस नीट परीक्षा प्रणाली को ही लेकर विरोध जताए जा रहे हैं, उस दिशा में कुछ सुधार की या एक रूपता लाने की कोई भूमिका बनती नजर आ रही है आपको?
0: बिल्कुल, देखिए तमिलनाडु ने शुरुआत से NEET UG का विरोध किया है। उनका ये कहना था कि 12वीं कक्षा के एग्जामिनेशन के बेसिस पे हमारी स्टेट में एक MBBS की एडमिशन होती थी और वो चलती रहनी चाहिए। मुझे ऐसा लगता है आज की डेट में अगर आप कोई भी एग्जामिनेशन मॉडल स्टडी करेंगे, उसमें JEE मेन और JEE एडवांस्ड का मॉडल बहुत अच्छा है। IITs के टॉप डायरेक्टर्स ने मिलकर उसे बनाया है, उसमें बहुत लेवल हुई थी स्टेक होल्डर कंसल्टेशन की, और उसमें 12वीं के रिजल्ट्स का भी एक पोर्शन काउंट होता है। फिर वही मैं कहूंगी कि NEET UG बहुत बार लीक हुआ है, तीन बार तो रिसेंट हिस्ट्री में हुआ है। तमाम मॉडल्स को स्टडी करने के बाद आप ये भी देखिए कि क्या कहीं NEET UG के स्ट्रक्चर को ही चेंज करने की जरूरत तो नहीं है।
1: यानी श्रोताओं, एक आत्मनिरीक्षण की आवश्यकता परीक्षा प्रणाली को है, ऐसा लग रहा। बस यहीं पर हम श्रोताओं आपकी ओर से अदिति जी को बहुत बहुत धन्यवाद देना चाहेंगे।
0: धन्यवाद।
2: अभी आप सुन रहे थे परीक्षा संचालन में पारदर्शिता सुनिश्चित करने के लिए सरकार के ठोस कदमों पर चर्चा। इसमें भाग ले रही थी वरिष्ठ पत्रकार अदिति टंडन। कार्यक्रम का संचालन कर रहे थे मनोज पाठक। ये कार्यक्रम आकाशवाणी के समाचार सेवा प्रभाग द्वारा प्रस्तुत किया गया।
3: सुर्खियों में